0: वालेकुम सलाम, क्या हाल हैं आपके? ठीक ठाक हैं? और कॉल आ रही है तो कॉल ले देते हैं। हेलो, अस्सलाम वालेकुम। जी जी बिल्कुल, खैरियत है?
1: आप लोग
0: अल्हम्दुलिल्लाह।
2: आपकी आवाज जो है ना वो नहीं आ रही प्रॉपरली, तो समझ में नहीं आ रहा।
1: जी जी अभी आ रही है।
0: जी अभी बेहतर हुई है।
1: जी बताएं।
0: जी आप बताइए, तो कौन हैं आप?
1: कौन है?
0: अच्छा वही रोजाना बदल बदल की आवाज है आसिफ भाई।
1: मतलब अभी थोड़ा जो है ठीक हो रहा हूँ ना।
0: थोड़े ठीक हो रहे, लेकिन आपकी आवाज रोजाना एक नया हमें ना कुछ देती है। आज अनिल कपूर हूँ, आज अमरीश पुरी हूँ, आज कौन हूँ, मतलब ये वाला चल रहा है।
1: अल्लाह
0: जी तो बताएं भाई, वीकेंड, हैप्पी वीकेंड आपको भाई। क्या हो गया?
2: मौजू ये चल रहा है भाई, मौजू ये बात चल रही है कि क्या अपनी जिंदगी में जो कुछ हमारे पास है उसमें हम मुमकिन तौर पर जो है ना वो राजी हो जाएं, तो क्या वाकई में उससे हमें खुशी मिलती है? क्या खुशी का राज यही है, राजी हो जाना?
1: छोटी छोटी छोटी छोटी खुशियों में अगर कुछ छोटी छोटी चीजें हमें मिल जाती हैं उस पे अगर खुशियां हैं, क्योंकि बड़ी खुशी तो एक अलग हो गई कि हाँ वो मिल गई एक बार फिर, लेकिन जो एवरीडे में छोटी छोटी सी खुशियां मिलती रहती है ना, सबसे बेस्ट चीज वो है। ठीक है, कोई भी छोटी सी बच्चे हैं या बच्चों के साथ में कोई इंसिडेंट हो गया, घूम रहे हैं या कुछ भी है, ये सबसे सबसे अच्छी चीज यही है।
0: हाँ, सही बात है।
1: जितना अच्छा टाइम बच्चों के साथ में गुजारा है या फिर दोस्तों के साथ में जो रोज चाय पे गुजार रहे हैं, या ये सबसे बेस्ट टाइम होता है।
0: अगर कहते हैं ना, मेरा ख्याल है कुछ ऐसा है भी कि अगर आप बहुत उदास हो तो किसी बच्चे को मुस्कुराते हुए देख लो, तो आपको खुद ही आपको ना दिन भी अच्छा लगने लगेगा, आपकी जितनी भी कुछ मुश्किल परेशानी है दूर हो जाएगी फौरन।
1: मेरी बेटी है थर्ड नंबर वाली, ठीक है, वो उसका जब सुबह से शाम तक अगर फोन मैं नहीं करता हूँ तो मैसेज करेगी, क्या हुआ अब्बू, फोन क्यों नहीं किया आपने?
2: सदके माशाल्लाह,
0: क्यूट।
1: लग रहा पागल हो रहे हो आजकल।
2: आजकल अब्बू फोन नहीं कर रहे।
1: उसको
2: बेटियों की बड़ी डिमांडें होती हैं।
1: कल जो है उसको शाम को फोन आया मेरे को, शाम में फोन करती है, क्या हुआ अब्बू, बुखार ठीक हुआ? मैंने
0: कहा ठीक हो
1: तुम्हें? हाँ, मैं अभी याद आ रहा है, बोल रही है, तो तुमने बताया थोड़ी ना था मुझे।
2: अरे भाई, अच्छा ये भी आपकी गलती है क्या? मैं बताया नहीं था।
1: बताया नहीं था, मैं तीन दिन से मुझे आ रहा है, तुम्हें आज याद आया, तुमने बताया थोड़ी ना था तुमने मुझे। तो एक अलग खुशी है, रोज उसकी नई फरमाइशें होती है माशाल्लाह। अभी बीच में बोल रही थी मुझे, अब शाम को फोन करती थी, अब्बू रोस्टेड मंगा दीजिए, क्योंकि एक्चुअल गूगल पे से मैं यहाँ से पेमेंट कर देता हूँ।
0: अच्छा।
1: फोन करके हाँ, तो किसी को भेज दिया। रोज शाम को फोन करती थी, मम्मी उसको मना करती है, नहीं आज नहीं आज नहीं, अब्बू दुकान खुल गई है मंगा दो।
0: दुकान खुल गई,
2: दुकान दो,
0: सही है।
1: दुकान खुल गई, अभी कुछ दिन पहले इंडिया में बंद हो गया था, फेस्टिवल चल रहा था, तो इसलिए गोश्त वगैरह बंद था यूपी के अंदर।
0: सही सही।
1: तो फिर उसके बाद जो है अब वो जो है रोज जो उस चीज की जिद करती है, अभी शाम को फोन करती है।
2: अच्छा, कितनी
1: संडे को शाम तक उसका कॉल आ।
2: कितनी खूबसूरत बात है कि अल्लाह ताला ने कैसा दिल का सुकून, दिल की ठंड रखा है औलाद को, और जो लोग उसके अंदर खुश हो जाते हैं ना, उस चीज में राजी हो जाते हैं, उनके दिल को वाकई में ठंडक मिलती है। ठंडक, लिटरली,
0: बिल्कुल ऐसे ही। और खास तौर पे बेटियां, मतलब मैं भी सुन यही रही हूँ कि जिस तरह से, मतलब बेटियां क्योंकि बहुत बोलती हैं ना, तो बहुत हाँ, तो वो फिर वो एक अलग ही बात होती है। माशाल्लाह,
1: चार बेटियां हैं
0: माशाल्लाह। अच्छा, हम भी चार बहने हैं,
1: फर्स्ट वाली ट्विन्स हैं।
2: अच्छा, हाँ इन्होंने बताया था। अच्छा अच्छा, बताया था,
0: सही सही, माशाल्लाह।
1: तो आज तक शायद 19 से मेरे को प्रॉब्लम जरूर आई है, ठीक है, लेकिन कभी अल्लाह का करम वो रहा है یا میرے بچوں کا نصیب ہے کہ گرنا نہیں دیا اللہ تعالیٰ نے کبھی مجھے.
2: یہ یہ بہت اس بات پہ جس انسان کا ایمان آ جائے نا یہ بہت گہری بات ہے. میرا اپنا ایمان اس چیز کے اوپر پختہ ہے کہ مجھے میرے نصیب کا نہیں مل رہا, مجھے اپنی اولاد کے نصیب کا.
0: ایسا ہی ہے سب کے ساتھ, اسی طرح کا معاملہ ہوتا ہے.
1: رب العزت نے کبھی مجھے بہت سارا لاس کیا, میں نے ان 2022 سے 25 تک میں بہت لاس کیا, بہت پریشانیاں اٹھائی, لیکن
2: کھڑا کر دیتا ہے اللہ تعالیٰ,
1: کیسے پورا کرتا ہے. آج ابھی ایک سال پہلے تک بہت پریشانیاں تھی میرے اوپر جب تک میں قطر کے اندر, لیکن اللہ تعالیٰ نے سارے اسباب راستے بناتا چلا گیا, اس پاک پروردگار کا شکر ہے
2: الحمدللہ.
1: یہ ساری چیزیں ایک سال کے اندر اتنی مطلب پوری سیٹ ایسے کر دی ہے جیسے پتہ ہی نہیں چل رہا کہ کبھی کچھ پرابلم آئی تھی میرے اوپر.
2: اللہ تعالیٰ کہتا ہے نا ہر بے شک ہر مشکل کے بعد آسانی ہے, تو اللہ تعالیٰ جو ہے نا
1: اس سے بہتر عطا کرتا ہے اللہ تعالیٰ.
0: بالکل ایسے ہی
1: جو پہلے تھا ہمارے پاس اس سے بہتر عطا کرتا ہے.
2: الحمدللہ ایسے ہی الحمدللہ سبحان اللہ.
1: بس یہ ہے کہ اور ان سب چیزوں کی بہت چھوٹی چھوٹی چیزوں کی جو بہت خوشی ہے.
0: بالکل ایسے
1: اور یہی
0: ہاں یہ اللہ تعالیٰ کی جو نعمتیں نا چاہے وہ اولاد کی صورت میں ہو چاہے یہ پھر آپ جب آبزرو کرتے ہیں کہ آپ کے اوپر کوئی مشکل آتی ہے لیکن اللہ تعالیٰ اس کے ساتھ اسباب پیدا کرتا ہے, یہ ساری وہ چیزیں ہیں جن نعمتوں کو اگر ہم محسوس کریں نا تو سیریسلی ہم کبھی غمگین ہو ہی نہ سکیں, ہم ہمیشہ خوش رہیں, ہم ہمیشہ الحمدللہ بولتے رہیں. جی
2: چلیں جی
0: بالکل چلیں جی آصف بھائی, آپ کے ساتھ ساتھ ہمارے بھی جانے کا وقت ہو رہا ہے تو آپ سے اجازت لیتے ہیں, بہت شکریہ, تھینک یو جی, اللہ حافظ. ری جی تو ہمارے پاس میسج ایک تو محمد یوسف خان کچھ ٹائپ کر رہے ہیں تو وہ جب تک ٹائپ کر رہے ہیں میرے پاس جو ہے وہ میں پڑھ دیتی ہوں. اچھا جو فرسٹ ٹائم سن رہا ہوں وہ کہہ رہے ہیں چاہت علی خان نظر آئے تھے نا تو کہہ رہے ہیں کبیر بھائی کا فین ہوں میں. صحیح
2: ہے چاہت علی خان دکھا دیا نا
0: چاہت علی خان, ہاں کبیر بھائی کا تو کبیر بھائی برا حال ہو جائے گا, نہیں دیکھا وہ ہوگا ایسے ایسے
2: کیسے, اگر کبیر بھائی کو بتا دوں نا نام لے دو بس میں کیا بولوں بس پھر چھوڑ دو.
0: اچھا جی آصف بھائی نے کہا نا کہ بیٹیوں کے لیے تو میں ٹوٹلی ریلیٹ کرتا ہوں, میری بیٹی بھی ہمیشہ چرچر کرتی رہتی ہے, اس کی باتیں سن کے بہت خوشی ہوتی ہے, ماشاءاللہ ماشاءاللہ الحمدللہ زبردست زبردست. اور یہی ہے بھائی, اور اس کے ساتھ ہی السلام علیکم صفا میم ماوش میم اور دوحا سے امداد بات کر رہا ہوں, میرے خیال سے خوشی چیزوں میں نہیں دل کے سکون میں, ہمارے پاس جو ہے اگر ہم اس پہ شکر کریں تو وہی سب سے بڑی خوشی ہے, ورنہ دنیا کی ہر چیز مل کر بھی انسان کو خوش نہیں کر سکتی.
2: Exactly.
0: اور اس کے ساتھ ہی آپ کہتے ہیں کہ آپشن ٹو کیا, یہ نہیں سمجھ میں آئی بات مجھے, آپشن ٹو بھی کچھ دیا ہے خوشی کا.
2: اچھا آپشن ٹو بھی دیا ہے, چلے بھائی جانے کا وقت ہو گیا, اور جانے سے پہلے میں صرف اتنا کہنا چاہوں گی کہ کنکلیوڈ اس بات پہ کرتے ہیں, دیکھیں یہ جو اندر کی دل کی خوشی ہوتی ہے نا اس کا مطلب یہ ہے جو کچھ ہمارے پاس ہے نا اس کی قدر کریں, اور یہ بھی ہے کہ اس کے ساتھ ساتھ نا بہتر کی کوشش بھی کرنی چاہیے انسان کو, وہ کوشش رکھنی چاہیے برقرار, وہ جو خواہشوں کی وش لسٹ ہوتی ہے نا اس کو نہیں مارو. میں نے بہت سارے لوگوں کو یہ دیکھا ہے کہتے ہیں تم ناشکرے ہو, تم آگے جا رہے ہو تم ناشکرے ہو,
0: ایسا بالکل بھی نہیں ہو, ایسا نہیں ہے. ساری جگہوں پہ نا مطلب لوگوں نے یہ زیوم بھی کر لیا ہے کہ اگر ہم آپ زیادہ کی چاہت کر رہے ہیں تو کہیں ہمیں دنیا کا لالچ ہے, ایسا بھی نہیں ہے, مطلب آپ کو دنیا کی لالچ نہیں ہونا چاہیے لیکن دنیا میں آگے بڑھنا دنیا میں کامیاب ہونا کوئی برائی نہیں ہے اس چیز میں, اس کی خواہش بھی رکھیں اس کے لیے کوشش بھی کریں تو وہ کیجیے, اور جو ہے اس وقت اس کے اوپر مطمئن رہیے تو ان شاء اللہ اللہ تعالیٰ آپ کو وہ بھی دے دے گا جو آپ کے پاس نہیں ہے.
2: تو بھائی بات یاد رکھنے والی یہ ہے کہ اصل خوشی نہ صرف زیادہ پانے میں نہیں ہوتی, اور زیادہ پانے میں رکھو وش لسٹ رکھو, بلکہ اصل خوشی جو ہوتی ہے نا وہ اس کے اوپر الحمدللہ پڑھنے میں ہوتی ہے جو آپ پاس ہے ابھی جو پریزنٹ میں,
0: کہ جب آپ کو وہ چیز مل جاتی ہے نا جس کے لیے آپ نے مینیفیسٹ کیا ہوتا ہے, بہت خواب دیکھے ہوتے ہیں تو پھر وہ مزہ نہیں آتا, مزہ جب آتا ہے آپ کو جب آپ خواب دیکھ رہے ہوتے ہو, جب کہ اسٹرگلنگ ٹائم ہوتا ہے نا, مطلب سیریسلی میں نے زندگی میں ہمیشہ ہر فیز پہ یہ سمجھا ہے کہ جس چیز کے لیے میں بہت کہ یار یہاں ایڈمیشن لینا ہے یہاں پہ یہ جانا ہے یہاں, وہ جب
2: پہنچ جاتے ہیں منزل پر,
0: ہاں
2: تو یار یہ تو کیا,
0: ہاں مطلب نہیں ایسا بھی نہیں ہے, اچھا لگتا ہے لیکن جو اس سے پہلے والا ہوتا ہے نا
2: شدت,
0: یار یہاں جانا ہے یہاں پہنچنا ہے یہ کرنا ہے, تو وہ جو ہوتا ہے نا وہ ہوتا ہے بھائی بیوٹیفل ٹائم, اس کو کہتے ہیں
2: محبت کے فیز ہوتے ہیں.
0: ایگزیکٹلی, اگر آپ اسٹرگل کر رہے ہو نا تو یہ سب سے خوبصورت ٹائم ہے, کوئی خواب دیکھ رہے ہو سب سے خوبصورت ٹائم ہے, اس کو انجوائے کریں اچھی طریقے سے.
2: بالکل
0: چلے دی اسی کے ساتھ
2: ویکینڈ انجوائے کریں
0: ہیپی ویکینڈ ٹو آل آف یو, اور اس کے ساتھ ملتے ہیں آپ سے سنڈے کو
2: انشاءاللہ, تب تک کے لیے سنتے رہے FM 107 دل سے دیسی,
0: اللہ حافظ, بائے بائے.